अर्थ है गणेश स्तुति परण। गज मुख चरण कुज बिगन हरण शुभ करण सहायक दिग तक तक दिगदा दिग दिग थै यथै यथै यथै यथै दिगदा दिग दिग थै यथै यथै यथै यथै दिगदा दिग दिग थै यथै यथै यथै यथै। जय जय जय चक्करदार।